0: यादहरू त्यसपछिको प्रिपेड नि त यसपाटा या वरिरहेको क्रेडिट जगन्नाथ यादिङ पङ्ग याद त उल्टै नहुन् त्यो बिउपी
1: त्यहाँ किन नि के गुवाको नान्छे चाहिँ काम क्रेडिट नाम प्रिपेड कि सिते पो नि गुवा खाता या गुवाको नाम काहीँ गरे क्याम चौके अनलाइन सिमेन्ट कपङ नान नाम भिसा खात
0: यहाँको गुवा भने यहाँको नाना त काहीँ गर यो न फोन सिरावा त पम पम टिकटक र उनीहरूले
1: कुइरानी कुङकुइ इरागिन बेबी त्यहाँ अन्त गर कानको पो गए यो खोरैता कि नखुन्थ्यो बियुपी न या नम्बर 344 एट द फ्री लाइन खोरैता कि कहीँ हो या पुन्टे खाना बिहा पो खान इरागिन बेसी सिते भइहाल्छ नखाइन या पुन्टे इन्टरनेट अति भिसा खान
0: या या पुन बिबी दिदी ज्ञान आके दे नखोनाको कि अब आके दे बेरी तका तिराइन आरे और या पुन चप नै नौता गरे कहीँ नानु यही जगारा आइन तिपाकान्ताई चितावानो तिपाकाना कुन्ताई Aya weyo BUD ay kun sagit jaw metan ko
1: yaman tayane yaman man to ko mena nenga na makuri ke ko na kona ko ko nan ka puan token anytime si ka kawat pe na ya yam internet awam visa card
0: ya ya bun nan kan try ja ka ge ba ya bun nan se ya yau time
1: pa ya kin kai yenen pe pe tan kai ya ro ya na customer sti BUD bukin ka puan de token o sa ki si nga ya ni me bun dan in tari on ta tau roi tai na
2: Hoya ana customers na the POB ake akapunga na the prepaid meter. Kama ako ng kai ni kapoy ami tokens online sim and kapunga na ni Visa card. Ipaisi imeno o itauroy ntayna. Kauba ana website POB at www.pub.com.ki o na kun the customer portal ibukin na. Yay ang kalanga. Kupos. Kupuero, emet yung bawa. Data kina po yung nawan tama kuri yon sa number at 344 ibigin po ham. Kamko na naman nori update or official information yon na website at www.pub.com.ki. PUB, we say what we mean. We mean what we